0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। होटल तथा म्यानेजमेन्ट शिक्षाको सम्भावना। नेपालमा पर्यटन उद्योग विस्तारसँगै बढ्दै गएको छ। अन्तर्राष्ट्रिय होटल तथा रेस्टुरेन्टमा नेपाली जनशक्तिको ठूलो सम्भावना रहेको छ। सिपमूलक शिक्षा भएकाले पढ्दै कमाउने अवसर, आफ्नै व्यवसाय होटल क्याफे रेस्टुरेन्टबाट शुरू गर्ने सम्भावना पनि यसमा रहेको छ। आज हामी यिनै विषयमा छलफल गर्नेछौ। छलफलको लागि आज हामीसँग हुनुहुन्छ कान्तिपुर होटल ट्रेनिङ सेन्टर तथा कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजका संस्थापक अध्यक्ष हुनुहुन्छ, लामो समयदेखि यो क्षेत्रको अनुभव छ उहाँसँग, विजय पौडेल। आज हामीसँग छलफलका लागि हुनुहुन्छ। विजयजी, यहाँलाई कार्यक्रममा स्वागत छ। अहिले पछिल्लो समयमा ट्रेनिङ सेन्टर तथा कलेजमा चाहिँ के कस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन्?
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा 2060 सालदेखि हामीले होटल व्यवस्थापनको सिटिभिटीबाट सम्बन्ध लिएर 1 महिने, 3 महिने र 6 महिने 11 विषयमा तालिमहरू सञ्चालन गरिरहेका छौं। होटल व्यवस्थापनभित्र हामीले चाहिँ विशेष गरी फ्रन्ट अफिस, हाउस किपिङ, एफएनबी सर्भिस, फूड प्रोडक्सन अन्तर्गत लगाएर किचनभित्र रहेका यो कुकरीका पेसाहरूमा चाहिँ विशेष गरी इन्डियन कुकिङ, चाइनिज कुकिङ, कन्टिनेन्टल कुकिङ, बेकरी कुकिङ, सुसी लगायतका विषयमा गरेर हामीले चाहिँ 11 विषयमा छोटा अवधिका तालिमहरू सञ्चालन गर्दै आइरहेका छौं। र त्यसै गरी 2072 सालदेखि भनौँ अहिले 12 वर्ष सुरु भयो हामीले कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज, जुन कान्तिपुर होटल ट्रेनिङ सेन्टरको

0: विश्व अर्गनाइजेशनको रूपमा हामीले चाहिँ कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज शुरू गरेका छौँ र यसमा चाहिँ हामीले विशेष गरी एससी पास गरिसकेपछिको 11-12 होटल म्यानेजमेन्ट र अनि अर्को 12 पास गरिसकेका विद्यार्थीहरूको लागि भनेर डिप्लोमा इन कलिनरी आर्ट्स भनेर यो पाक कलामा चाहिँ हामीले कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ।
1: हजुर, अहिले होटल शिक्षामा देखिएको सबैभन्दा ठूलो अवसर सम्भावना चाहिँ के?
0: अब हरेक दिन मान्छे बिहान दिउँसो बेलुका खाना खानै पर्छ र यो खाना खाने क्रममा चाहिँ त्यसलाई खाना पाक कलाको एउटा सिप भएको मान्छे संसारभरि नै बिक्न सक्छ, स्वदेश होस् या विदेशमा होस् या रोजगारीका रूपमा होस् या स्वरोजगारीको रूपमा स्वदेश या विदेशमा जाँदा पनि अथवा आफूले आफ्नै भान्सामा खाना बनाउनको लागि पकाएर खानको लागि पनि यो लाइफ स्किलका कुराहरू त जोडिनै हाल्छन्। त्यस सँगसँगै फेरि प्रोफेसनल्ली कुनै पनि एउटा व्यक्तिले चाहिँ खाना बनाउन सिकेको छ भने जानेको छ भनेदेखि संसारमै रोजगारीको लागि र स्वरोजगारीको लागि कुनै समस्याको कुरा रहेन। त्यसका यसका अवसरहरू चाहिँ प्रशस्तै छन्। सानादेखि ठूलोसम्म भनौँ न, एउटा चाहिँ प्लस टू पास गरेर विद्यार्थी भिजामा पढ्न जानेहरू विद्यार्थीहरूका लागि विभिन्न देशहरूमा जानेहरूको लागि मात्रै नभएर त्यहाँ जाँदा पनि घरमै अब कोठामै अब काम गरेर आएर घरमा खानाको लागि पनि यो लाइफ स्किलको कुराहरू अत्यन्त महत्व जोडिएको छ यसको कुकिङको। त्यस कारण यसको अत्यन्त धेरै सम्भावना, रोजगारीका पनि धेरै सम्भावनाहरू यसमा रहेका छन्।
1: त्यो सम्भावना र अवसर हुँदाहुँदै पनि अवस्था कस्तो छ विद्यार्थीहरू आउने क्रम?
0: अहिले चाहिँ नेपालबाट रोजगारीको रूपमा जाने दिनमा महिनाको हिसाबले गर्दा पनि लगभग हामीले चाहिँ 1500 जना पर डे मान्छेहरू चाहिँ रोजगारीको लागि बाहिर जानेहरू छन्। तिनीहरू पनि यही पहिला चाहिँ जाँदाखेरि चाहिँ सिप नभइकन जाँदा धेरै दुःख पाइयो भन्ने खालको आजभन्दा 15-20 वर्ष अगाडिको जुन खालको कुराहरू सुनिन्थ्यो, अहिले नयाँ पुस्ताहरूमा चाहिँ सिप सिकेर जानुपर्छ भन्ने खालको चाहिँ अत्यन्त धेरै जनचेतना जागेको छ मान्छेहरूमा र यो सिप सिकेर जानेहरूको संख्या पनि एकदमै धेरै नै छ। र अर्को चाहिँ फेरि जुन विद्यार्थी विषयमा विदेशमा पढ्न जानेहरूको लर्को छ, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानाडा लगायत युके जति पनि देशहरूमा अमेरिका जति जान खोज्नेहरू हुन्छ उहाँहरू पनि त्यहाँ जाँदाखेरि चाहिँ पार्ट टाइमको रूपमा चाहिँ क्याफेहरू, रेस्टुरेन्टहरू, होटलहरूमा, बारहरूमा, यो खालको ब्याङ्क्वेटहरूमा अत्यन्त धेरै रोजगारीको सम्भावना बोकेको क्षेत्र भएको भएर यो सिप सिक्न आउने संख्याहरू चाहिँ विद्यार्थी भिजामा जाने होस् या वर्किङ भिजामा जानेहरू होस् प्रशस्तै देखिन्छ म्याडम।
1: हजुर, यो त जति गर्दै गयो त्यति सिक्दै पनि जाने क्षेत्र पनि भयो किनभने ट्रेनिङ सेन्टरबाट सुरु गर्नुभयो तपाईँहरूले, त्यसपछि सिस्टर अर्गनाइजेसनको रूपमा कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज अहिले सञ्चालनमा गइरहेको छ। यसलाई हेर्दाखेरि जस्तै हामीले चाहिँ प्रयोग गर्ने प्रशिक्षण विधि होइन थ्योरी प्राक्टिकल दुवै हुन्छ, अन्तर्राष्ट्रिय स्तरकै छ।
0: अन्तर्राष्ट्रिय स्तरकै छ। हामीले चाहिँ कान्तिपुर होटल ट्रेनिङ सेन्टर आज 22 वर्ष पूरा भएको अवस्था छ र हामीले चाहिँ सिटिभिटीबाट सम्बन्धन लिएर मलाई लाग्छ पोखरामा पहिलो पटक नै सञ्चालन गरेको हो। आज हामी पुरानो अवस्थामा पुगेका छौँ र त्यो सँगसँगै हामीले चाहिँ सिटिभिटीको पाठ्यक्रमलाई मात्रै नलिइकन इन्डस्ट्रियल बेसलाई आधार रहेर पनि तालिम दिने गर्छौँ। सिटिभिटीको पाठ्यक्रम त छँदैछ, त्यो सँगसँगै विभिन्न तारे होटलहरू, 5-स्टार होटल, रेस्टुरेन्टहरूमा कस्तो खालका रोजगारीको अवसरहरू हुन्छ, त्यो कस्तो खालको करिकुलमले त्यो इन्डस्ट्रीमा चाहिँ रोजगार पाउँछ भन्ने हिसाबले टार्गेट गरेर हामीले चाहिँ पाठ्यक्रमलाई अझै अलिकति नयाँ ढंगबाट प्रस्तुत गरेर पनि तालिम दिने गरेका छौँ। त्यसले गर्दा इन्डस्ट्रीमा रोजगारीको सम्भावना अझ बढी बढेको देखिन्छ।
1: हजुर, त्यति बेला भनौँ न 2060 सालमा होइन यही क्षेत्रमा लाग्ने प्रेरणा चाहिँ कसरी आयो तपाईँ?
0: मेरो चाहिँ म पढेको पनि यही हो, होटल म्यानेजमेन्ट विषय नै पढे हो। मैले जब होटल म्यानेजमेन्ट विषय पढेर अनि रोजगारीमा इन्टर्नसिप जाँदै गर्दा यसैलाई प्रोफेसन वाइज जानुपर्छ भनेर 2-3 दिन 5-स्टार होटलमा एज अ एक्जिक्युटिभ सेफको रूपमा काम गरेका व्यक्तित्वहरूको पछि लाग्दै गर्दा उहाँहरूको चाहिँ त्यो करियरलाई देखेर म त्यसमा प्रभावित भएर यही क्षेत्रमा काम गर्ने अनुभव बटुल्ने मौका पनि मैले पाएँ। त्यो सँगसँगै सिटिभिटीमा पनि पढाउने एउटा इन्स्ट्रक्टरको रूपमा पनि काम गर्ने मौका पाएँ। त्यसैलाई आधारमा रहेर पछि यही प्रोफेसनमा म बिजनेसको रूपमा पनि यसैलाई आन्दोलन अगाडि आइरहेको छ।
1: नेपालमै बसेर चाहिँ सम्भावना बनाउने अथवा करियर बनाउने सम्भावना चाहिँ कतिको छ यो क्षेत्रमा चाहिँ?
0: अत्यन्त धेरै छ। जति पनि वैदेशिक रोजगारमा जानेहरू साथीहरू देख्नुहुन्छ, जति उहाँ गएर कमाउनुहुन्छ एक डेढ़ लाख दुई लाख ढाई लाख तीन लाख रुपये कमाने को विदेश में जानु जो मैं लगे ये क्षेत्र अत्यंत राम्रो टूरिज्म सेक्टर तो ये राम्रो क्षेत्र हो कि यहाँ एउटा यो सिप भएको मान्छेले कुनै पनि एउटा चोक में गए बजार में सटर लिएर काम गर्नुपर्छ भन्ने छैन। अब अहिलेको समय तपाई हामी सबैले डाँडा पाखालाई नै मध्यनजर गरेर त्यहाँ टार्गेट गरेर त्यहाँ घुम्न जाने खाना जाने खालको चलन चलेकै छ। सबैलाई यो कुराहरू जानकारी नै छ, हामी आफै पनि भुक्तभोगी नै छौँ यो कुराहरूमा, त्यसले गर्दा पनि यसका सम्भावनाहरू अत्यन्त रहेको छ।
1: हजुर, तपाईँ आफै पनि भनौँ न त्यति बेला सिकेर पढेर विदेश नगई यहीँ केही गर्नुपर्छ भनेर सुरुवात गर्नुभयो होइन, विद्यार्थीहरूलाई उद्यमशीलतामा कसरी प्रोत्साहन गर्न सकिन्छ र गरिराख्नु भएको छ?
0: यस्तो छ, अब यो सिप भइसकेको मान्छेले मानौ न एउटा ममकै कुरा गरौँ, अहिले हामी नेपाली बजारमा चाहिँ नेपाली युवाहरूले मन पराउने एउटा खाना ममको रूपमा लिइन्छ र यो नेपालमा मात्र नभएर संसार कै रेस्टुरेन्ट होटलमा चाहिँ यदि मोमो छैन भने त्यहाँनिर त्यो मेनुमा मेमो नभएको कुनै मेनु नै छैन जस्तो लाग्छ मलाई चाहिँ। अब त्यसले यस यो सिप चाहिँ यति राम्रो छ कि एउटा मोमो नै बनाउन जानेको छ भने उसले एउटा रेस्टुरेन्टमा राम्रो मोमो पस्केर दिन सक्यो भने उसले यहाँ प्रशस्त आमदानी गर्न सक्छ। सामान्य मैले एउटा मोमोको कुरा मात्रै लिँदै गर्दा अरू थुप्रै त्यस्ता भेराइटिजहरू छन् कि एउटा नान बनाउन सक्यो, सामान्य त्यहाँ 15-20 भेराइटी बनाउन जानेको छ भने उसले आफूले चाहिँ आफ्नै घरबाट पनि एउटा व्यवसाय सञ्चालन गर्न सक्छ। त्यसले गर्दा अहिलेका युवाहरू पनि यसमा धेरै प्रेरित भएर लाग्नु भएको छ मलाई लाग्छ। कोभिडपछि नेपालमा धेरै बेकरी उद्योगहरू सञ्चालनमा आए, धेरै क्याफेहरू सञ्चालनमा आए, नयाँ युवाहरूले पनि त्यो खालको चाहिँ रोजगारीमा स्वरोजगारीमा लाग्नु भएको छ। यो अत्यन्त प्रभावकारी पनि रहेको छ र नेपाल जस्तो देशमा त अझै पनि हामीले चाहिँ हिजो चाहिँ एउटा पोखरामा मात्रै एउटा रेस्टुरेन्ट एउटा व्यवसाय गर्ने हिसाबले चाहिँ मान्छेहरू झरेको देखिन्छ भने आज गाउँ गाउँमै त्यही व्यवसाय फस्टाइरहेको अवस्था छ। त्यसले गर्दा रोजगारीको स्वरोजगारीको अवसरहरू प्रशस्त देखिन्छ।
1: हजुर, तपाईँहरूसँगै जस्तै हामीलाई चाहिँ यस्तो कर्मचारी चाहिएछ के छ भनेर पहिले कन्ट्राक्ट बेसमा काम हुन्छ कि हुँदैन?
0: हुन्छ, हामी होटलले हानसँग र रेगनसँग सम्झौता गरेका छौँ। जब कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा सिप सिक्न आउनुहुन्छ उहाँहरू सिप सिक्न आएका भाइ बहिनीहरूलाई रोजगारीको लागि हामी हान र रेवन मार्फतबाट लेकसाइड लगायत लेकसाइडका रेस्टुरेन्ट होटलहरूमा चाहिँ हामीले होटलभित्र रहेका किचनमा होस् या वेटरमा होस् या हाउस किपिङमा होस् रोजगारीहरू प्रदान गर्दै आइरहेका छौँ।
1: हजुर, भनेपछि त त्यहाँ कोर्स सक्ने लगत्तै उसले जब पनि पाइहाल्छ,
0: रोजगारी ग्यारेन्टी हुन्छ। यो चाहिँ हामी कान्तिपुर होटल ट्रेनिङ सेन्टरले नेपाल अनि इन्डिया लगायतका दुबई मालदिव्स बहराइन साउदी अरेबिया मलेसियाका पाँच तारे होटलसम्मको रोजगारीको ग्यारेन्टी गर्ने गरिएको छ। विशेष गरी कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा पढ्न आउने विद्यार्थीको लागि नेपाल र इन्डियामा रोजगारीको ग्यारेन्टी गरिएको छ भने अनि कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजमा पढ्ने विद्यार्थीहरूको लागि दुबई मालदिव्स बहराइन साउदी अरेबियाका फाइभ स्टार होटलहरूमा रोजगार ग्यारेन्टी गर्ने गरी लामो समयदेखि हामीले यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ।
1: त्यो सँगसँगै जस्तै हाम्रै यहीँका नेपाली विद्यार्थीहरू भनौँ न उनीहरूलाई चाहिँ नेपालमै राख्नको लागि दक्ष जनशक्ति अझै पनि हामीले रोक्न सकेको अवस्था छैन। यो क्षेत्रको मात्र होइन सबै क्षेत्रको एउटा छ नि त, 12 पास गरेपछि कहाँ जाने, एउटा सिट भएपछि विदेश लिने भन्ने खालको वातावरण चाहिँ देशमा बनिरहेको अवस्थामा हामीले रोक्न सक्ने सम्भावना केही छ?
0: यस्तो छ, यो रोक्न यो स्किल भएको मान्छेहरू जस्तो मानव एउटा नेपालमा उसले कान्तिपुरमा तालिम लिन्छ अनि नेपालमा चाहिँ 2-4 वर्ष नेपालको होटलहरूमा अनुभव लिन्छ, त्यसपछि उसको चाहिँ विदेशतिर त्यही सिप भएको मान्छेलाई 2-3 लाख तलबमा उनीहरूले हायर गरिहाल्छ। नेपालमा हायर गर्न नसक्नुको एउटै कारण चाहिँ नेपालमा क्वालिटीको चाहिँ टुरिस्ट आएको छैन। यदि क्वालिटीको टुरिस्ट आउँछ उसले राम्रो डलरमा पे गरेर यहाँको चाहिँ गभर्मेन्टले त्यो खालको रुल्स बनाइदिएको छ, इन्फ्रास्ट्रक्चरलाई राम्रो बनाइदिएको छ, रोडदेखि हवाईमार्गहरू राम्रो बनाउँदै गयो, यहाँ राम्रा टुरिस्टहरू भित्राउन सकेको अवस्थामा होटलले पनि राम्रो आमदानी गर्न सक्छ अनि त्यसको आधारमा राम्रो पे पनि हुने भयो। अब यो बिस्तारै होला, आशावादी हौ। अब हामी राज्यले चाहिँ बिस्तारै त्यो पोलिसीहरू ल्याउँदैछ, बिस्तारै अगाडि बढ्दैछ, इन्टरनेसनल एयरपोर्टहरू पनि नेपालमा बिस्तारै 2 थपिएको अवस्था छ, बिस्तारै यी इन्फ्रास्ट्रक्चर बन्दै गर्दा यहाँका होटल व्यवसायीहरू राम्रो हुँदै गएको अवस्थामा चाहिँ त्यो होला, नत्र तत्कालको अवस्थामा त वैदेशिक रोजगारमा जाने संख्या त बढ्नु सो सर्वाधिक नै हो, तर त्यो रोक्नको लागि पहिला माथिल्लो लेभलबाटै त्यो कार्यक्रम हुनुपर्छ जस्तो लाग्छ मलाई।
1: भनेपछि त टुरिज्मको क्षेत्रमा चाहिँ गर्न सक्ने सम्भावना अझै धेरै रहेछ,
0: असाध्यै धेरै छ। त्यसमा चाहिँ स्वरोजगारीमा पनि त्यत्तिकै अवसर छ भने रोजगारीको रूपमा पनि प्रशस्तै सम्भावनाहरू छ।
1: जस्तै निजी क्षेत्र र सरकार बीच चाहिँ किन त्यस्तो समन्वय चाहिँ कमजोर भइरहेको छ?
0: सरकारमा कमजोर भएको कुराहरू त्यही हो, अब माथिल्लो स्तरमा जसले चाहिँ राज्यलाई लिड गरिरहेका व्यक्तित्वहरू छन् उनीहरूबाट नै यो फितलो भएको अवस्था हो। हामी आशा गरौँ अब छिटोभन्दा छिटो नै, अब अहिलेको राज्यले त्यो कुरा सोचेको छ, केही कुराहरू देखिएका पनि छन्, सिपमूलक तालिमहरूलाई अझ बढी प्रभावकारी हिसाबले लैजानुपर्छ भन्ने हिसाबले जोडिएका छन्। विश्वमा हेर्दाखेरि चाहिँ जुन भोकेसनल ट्रेनिङबाट नै मान्छे देशको आर्थिक स्थिति सुध्रिँदै गएको अवस्थाहरू संसारको नमुनाको रूपमा प्रस्तुत हुँदै गर्दा नेपालले पनि त्यो अबको समय केही नयाँ फर्क मार्ने अवस्था हुन खोजेको अवस्था चाहिँ छ। अहिलेसम्म चाहिँ राज्यले नै अलि ध्यान नपुर्याएको अवस्था हो, त्यसले गर्दाखेरि चाहिँ बीचमा यो अवस्था आएको जस्तो मलाई लाग्छ।
1: हजुर, अझै पनि नेपालको पर्यटन उद्योगसँग होटल शिक्षालाई जोडेर हेरिँदैन कि, पर्यटन भनेको छुट्टै हो भन्ने खालको छ। त्यसमा चाहिँ तपाईँहरूले कतिको प्रयास गर्नु भएको छ, यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
0: यो आजभन्दा आठ दस वर्ष अगाडिको कुरा चाहिँ हजुरले भनेको कुरा लागू भइरहेको अवस्था हो। तर आठ दस वर्ष यतादेखि चाहिँ होटल म्यानेजमेन्टका विषयहरूमा पढ्ने, टुरिज्मका विषयमा पढ्ने, एयरलाइन्सका विषयमा पढ्ने, क्याटरिङका विषयमा पढ्ने, ब्याङ्क्वेटका विषयमा पढ्ने, यो चाहिँ अत्यन्त धेरै बढ्दै गएको अवस्था छ। अहिले पनि पोखरामा प्लस टू होटल म्यानेजमेन्ट र ब्याचलर होटल म्यानेजमेन्टको विषयहरूमा विद्यार्थीहरूको इच्छा शक्ति चाहिँ अत्यन्त धेरै भएको छ र विदेशमा पढ्न जाने संख्याहरू पनि यही क्षेत्रमा बढी भएको देखिन्छ। अबको दिनमा चाहिँ सायद मलाई लाग्छ आइटी पछिको धेरै भोल्युममा विद्यार्थी हुने भनेकै टुरिज्म र होटल म्यानेजमेन्टकै विषयमा बढी हुनेछ। अहिलेको संख्यामा चाहिँ आठ दस वर्षदेखि अत्यन्त बढी विद्यार्थीको चाहिँ रुचिको विषय रहेको छ, ताकि तुरुन्तै रोजगारीमा लाग्न सक्ने र यसले मनकै आमदानी गर्न सक्ने भएको भएर पनि विद्यार्थीहरूको अहिलेको इच्छा शक्ति चाहिँ यो विषयमा अत्यन्त रहेको देखिन्छ।
1: हजुर, हाम्रो जस्तो देशमा अझै बढी सम्भावना पनि र विद्यार्थी यहीँ पनि रहन सक्ने होइन, उद्यमशीलता संस्थाले र विदेश गएर पनि फेरि सिप भएपछि राम्रो आमदानी गर्न सक्ने
0: क्षेत्र चाहिँ यो क्षेत्र हो। जस्तै एउटा प्लस टू गरेको बच्चा या ब्याचलर गरेको बच्चाले हामीकोमा आएर सिप सिकेर केही समय एक वर्ष जति नेपालका होटलहरूमा अनुभव बटुलेर दुबई, मालदिव्स, बहराइन, साउदी अरब यति धेरै चाहिँ डिमान्ड आएको छ नेपालमा, त्यसमा गएर दुई चार वर्ष काम गरेर आउँदा नेपालका पाँच तारे होटलमा उसले सिनियर पोजिसनमा काम गर्न सक्छ र उसले दुई तिन लाख रुपियाँ सजिलै यहाँ कमाउन सक्ने अवस्था छ। त्यसले गर्दा यो क्षेत्र एकदमै राम्रो छ, अत्यन्त राम्रो छ। मलाई लाग्छ पर्यटन व्यवसायीहरूले पनि यो कुरालाई बारम्बार जोडिएको अवस्था छ। म पनि त्यही कुरा जोड्न चाहन्छु कि अहिलेका युवाहरूलाई यो क्षेत्रमा डक्टर इन्जिनियर पछिको अर्को आइटी क्षेत्र पछिको रोज्ने विषयमा अत्यन्त छिटो अगाडि बढ्न सक्ने क्षेत्र चाहिँ टुरिज्म क्षेत्र चाहिँ हो।
1: हजुर, अझ एउटा प्रसङ्ग, केही दुई तिन दिन अगाडि मात्रै एकजना अभिभावक भेटिनु भएको थियो, यसरी नै हामी उहाँले प्रसङ्ग ल्याउनु भयो कि हामी यसरी विदेश जाँदाखेरि सबैको इच्छा छोरा के हो नि भन्दा डक्टर इन्जिनियर भनेको छोराले मानेन र होटल म्यानेजमेन्ट पढाएन। विदेश गएपछि त त्यो इन्जिनियर डक्टर भन्दा त पहिला सबभन्दा पहिला उसले जागिर पाउनु भयो अरे कि, कहिल्यै खाली बस्नु परेन भन्दै हुनुहुन्थ्यो कि, त्यस्तो खालको डिमान्ड रहेछ है विदेश।
0: हजुर, हो, अत्यन्त धेरै डिमान्ड छ। अब विदेशीहरू चाहिँ आफ्नो घरमा खाने चलन प्राय हुँदैन पनि र एउटा प्रोफेसनल आएको मान्छे अरू काम गर्न पनि उनीहरूले भ्याउँदैनन् र लगभग हप्तामा सबैजसो दिनहरू उनीहरू बाहिर नै खाने छ। हाम्रो कल्चर चाहिँ हामी घरमा मम्मीले खाना बनाउने, खाने या दिदीले बनाउने या आफै बनाउने, घर परिवार मिलेर बनाउने भन्ने कल्चर हो भने उनीहरूको चाहिँ बाहिरै खाने चलन छ, ट्रेन छ, त्यो ट्रेन अझै बढ्दो नेपालमा पनि अहिले धेरै खालको त्यस्तोहरू आइरहेको छ। त्यसले गर्दा पनि होटल, रेस्टुरेन्ट, क्याफेहरूको चाहिँ एकदमै बिजनेस सेल बढी हुन्छ र त्यसमा चाहिँ त्यो कामदारहरूको पनि माग अत्यन्त बढी, मुभेबल जब हो यो चाहिँ। आज दुई महिनाको लागि एउटा मान्छेले त्यहाँ काम गर्छ, छोडेर अलि अपग्रेडिङ हुन्छ, अर्कोमा जान्छ, त्यसले गर्दा यो मुभेबल जब भएको अत्यन्त बढी यो जबको चाहिँ डिमान्ड चाहिँ विदेशमा रहेको छ।
1: हजुर, यो क्षेत्रमा चाहिँ यति धेरै सम्भावना अवसर हुँदाहुँदै पनि लामो समयको अनुभवले त त्यहाँका समस्या चुनौतीहरूलाई पनि फेस गरिराख्नु भएको छ, मुख्य चुनौती चाहिँ के छ यो क्षेत्रमा?
0: विशेष गरी हामी नेपालीहरू जस्तो नेपालमा होटल व्यवसाय, रेस्टुरेन्ट, क्याफे जति पनि फुड बिजनेस गरेर बसिरहनु भएको व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ यो इन्टर्नसिप प्रोग्राम अथवा ओजेटी अन जब ट्रेनिङ भनेर जति पनि विद्यार्थीहरू उहाँहरूको चाहिँ चाहिँ संस्थामा पुग्नुहुन्छ, अलिकति उहाँहरूलाई चाहिँ त्यो एउटा त्यो विद्यार्थीहरूलाई चाहिँ अलिकति डोमिनेट गरेको जस्तो देखिन्छ। र व्यवसायीहरूले के बुझ्न जरुरी छ भने, यदि कुनै पनि स्कूलबाट पढेर आएको विद्यार्थी छ भने त्यो विद्यार्थीलाई चाहिँ एउटा सम्मान स्वरूप पुरस्कार स्वरूप अलिकति नयाँ खालको उहाँहरूलाई चाहिँ कार्यक्रम गराउनु पर्नेमा उल्टो डोमिनेट गर्नुभएको छ, ताकि त्यो पेसामा लाग्न प्रेरित गर्नुपर्ने कामलाई एउटा आफ्नो यो पेसालाई चाहिँ मतलब मर्यादित बनाउनु पर्नेमा उहाँले त्यसलाई डोमिनेट गरिरहेको अवस्था छ। त्यसलाई चाहिँ उहाँले प्रोत्साहन गर्नुभयो, त्यो कामप्रति लाग्नको लागि अलिकति प्रेरित गर्नुभयो भने बल्ल मेन पावर पाइन्छ। त्यो खालको चाहिँ हाम्रो नेपालका होटल व्यवसायीहरू फुड व्यवसायमा काम गर्ने व्यवसायीहरूले चाहिँ त्यो प्रति ध्यान नदिएको जस्तो हामीलाई लाग्छ।
1: हजुर हजुर, अहिले जस्तै यो यो क्षेत्रमा हुन त हरेक क्षेत्रमा प्रभाव पारिरहेको हुन्छ, राजनीतिक अस्थिरताले कतिको प्रभाव पार्छ?
0: अत्यन्त धेरै छ म्याडम। अब अहिले चाहिँ म मेरै उदाहरण दिन्छु, 1998 म द ब्लु बर्ड भनेर पोखरामा 5 स्टार भनेर होटल खोलियो। त्यो होटलमा मैले काम गर्दा एउटा गेस्टले एक रात सुतेको 15-18 हजार रुपियाँ तिर्थ्यो। आजको दिनमा त्यो होटलमा बस्न आउनेले 6 हजार रुपियाँ भन्दा बढी पैसा लिएको जस्तो मलाई लाग्दैन। अब बाहिर जे जे कुरा गरे पनि भित्री रूपमा त्यही 5 स्टार होटलले आजको दिनमा त्यो महँगाई आजदेखि यहाँसम्म 6,000-8,000 त्यो होटलले अहिले गेस्टलाई इन्ट्री गरिराखेको छ भने आज त्यो दिनदेखि आज दिनसम्मको मूल्यको कुरा गर्दा कति अगाडि गयो, त्यो सबै कुरा चाहिँ यो राजनीतिले गरेको प्रभाव हो। यसलाई चाहिँ राज्यले सोचेर अगाडि बढ्यो भने चाहिँ आगामी दिनमा पक्कै पनि विदेश जानु पर्दैन। विदेश जानुको मुख्य उद्देश्य चाहिँ क्वालिटीको गेस्टलाई यहाँ भित्राउन नसक्नु हो, त्यसको लागि यहाँको इन्फ्रास्ट्रक्चर राम्रो छ नि, त्यसलाई राम्रोसँग डेभलप गर्नुपर्ने, नियमन गर्नुपर्ने संस्थाले त्यसलाई हेरिदियो भने चाहिँ विदेश जानुपर्ने अवस्था चाहिँ नेपालीहरूलाई रहने छैन जस्तो मलाई लाग्छ।
1: यहाँले भने जस्तै हरेक सेक्टरमा के जस्तै यो 1998 कुरा गर्नुभयो होइन, यो चाहिँ अस्वस्थ प्रतिस्पर्धाले पनि हो कि हामीले चाहिँ त्यो क्वालिटी गेस्ट नै ल्याउन नसकेको,
0: क्वालिटी गेस्ट नै नल्याउन नसकेको अवस्था हो? यदि नेपालमा क्वालिटी गेस्ट ल्याउन सक्ने हो भने चाहिँ यो अवस्था रहँदैन, यो राज्यले नै अलिकति व्यवस्थापन गरिदियो भने अरू कुराको समस्या हो जस्तो मलाई लाग्दैन।
1: हजुर हजुर, पक्कै पनि धेरै यो क्षेत्रमा चाहिँ यति धेरै सम्भावना छ कि हामी हामीसँगै छ कि सबै चिज होइन, कसैसँग परनिर्भर हुनुपर्ने अवस्था चाहिँ छैन। यति हुँदाहुँदै पनि हुन त पहिला 10-15 वर्ष अगाडिको अवस्था हेर्ने भने त धेरै चेन्ज भएको छ होइन, अब हामी चाहिँ दक्ष जनशक्ति हामीसँगै छन् होइन, पढिरहेका पनि छन्, यो हिसाबले त धेरै परिवर्तन भएको, तर गर्नुपर्ने कामहरू पनि थुप्रै छन्।
0: थुप्रै छन्
1: हजुर, जस्तै गरिहाल्नुपर्ने काम चाहिँ के देखिन्छ?
0: जस्तो आजभन्दा 15-16 वर्ष अगाडि 20 वर्ष अगाडि एउटा अमेरिकादेखि क्यानाडादेखि अस्ट्रेलियादेखि न्युजिल्यान्डदेखि आएको विदेशीले त्यही देवी स्थल अनि सरङ्गोटबाट हेर्ने भ्यू अनि त्यसपछि फेवातलमा डुङ्गा चढ्ने लगायत 2-4 वटा एक्टिभिटिज, अरू एक्टिभिटिज बाहेक कतिवटा एक्टिभिटिज 20 वर्षपछि पोखरामा छप्पियो। हामी पोखरामा व्यवसाय गरिरहेका छौँ, नेपालको राजधानी पोखरा भनिरहेका छौँ, पर्यटकीय राजधानी पोखरा भनिरहँदा कति अरू टुरिज्ममा कति अरू चाहिँ एक्टिभिटिजहरू बढाइयो, पोखरामा आउने पाहुनालाई कति दिन अझै सुत्ने बस्ने अथवा यो गेस्ट पाहुनालाई चाहिँ यहाँ बस्ने व्यवस्था लम्बाउने व्यवस्था गरियो भन्ने कुरा हेर्दाखेरि चाहिँ हामी पछाडि त्यो दिनबाट आजको दिनसम्म फर्केर हेर्दाखेरि छैन यहाँनिर त्यस्तो खालको। अनि गेस्ट अब पोखरामा त्यो 15 वर्ष अगाडि आउने पाहुनाको लागि नयाँ के त भन्दाखेरि नयाँ केही पनि छैन, त्यो कुराको पूर्वाधारहरू तयार गर्नुपर्छ। यदि होइन भने आज हिजो 15 वर्ष अगाडिको पोखरामा भएको बिजनेस टुरिज्म बिजनेस आज डाइभर्ट भएर अरू सिटीहरूमा गइरहेको छ, अरू कन्ट्रीहरूमा गइरहेको छ, त्यो कुरामा राज्यले सोच्नुपर्छ। नत्र भने चाहिँ पोखरामा दिन प्रतिदिन यो अस्वस्थ प्रतिस्पर्धाहरू हुनु अनि एउटा आगो पाहुनालाई 10 जनाले तानातान गर्नु स्वाभाविक कुरा हो जस्तो मलाई लाग्छ।
1: अहिले त्यो जस्तै अघि हान चानसँग रेवानसँग सहकार्य गरे जस्तै अन्तर्राष्ट्रिय स्तरमा कुनै त्यस्तो सहकार्य गर्नु भएको छ?
0: हामी कान्तिपुर होटल ट्रेनिङ सेन्टरले 22 वर्षदेखि हालसम्मको अवस्थामा हेर्दाखेरि चाहिँ हामी 8-10 वर्ष नेपाल इन्डियाका होटल व्यवसायीहरूसँग सम्पर्क गरेर रोजगारीको रूपमा ग्यारेन्टी गर्ने गरी हामीले काम गरिरहेको अवस्था थियो। पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने युवाहरूको चाहना पनि त्यतै हुने, अनि यतातिरको आमदानी कम हुने र बिस्तारै अहिलेको नयाँ जेनेरेसनको खर्च पनि बढेको हिसाबले दुबई, मालदिव्स, बहराइन, साउदी अरेबियाका फाइभ स्टार लेभलका होटलहरूमा हामी दुबईमा एउटा हेड अफिस राखेका छौँ, जसले चाहिँ हाम्रो प्लेसमेन्ट युनिट त्यहाँ छ र कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज र कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा पढेका विद्यार्थीहरूलाई दुबईमा हाम्रो चाहिँ एउटा प्लेसमेन्ट युनिट छ, एउटा स्टाफ एउटा म्यानेजर हुनुहुन्छ, एकजना अर्को दुईजना स्टाफले चाहिँ त्यहाँ ह्यान्डल गर्नुहुन्छ। यहाँ पास आउट भएको स्टुडेन्टको सबै डकुमेन्ट दुबईमा पुग्छ अनि उहीँ जब खोज्नुहुन्छ र अनि त्यसपछि अन्तर्वार्ता अनलाइन इन्टरभ्यू दिएर अनि विद्यार्थीलाई हामीले दुबई पठाउने गर्छौँ पहिला सुरुमा, अनि दुबईमा सफल हुँदै गर्दाखेरि फेरि पछिल्लो समय त्यहीँबाट चेन प्रपर्टीहरूमा चाहिँ हामीले विकास गर्दै गएर अहिले चाहिँ मालदिव्स, बहराइन, साउदी अरेबिया लगायतका कतार वर्ल्ड कपको बेलामा पनि कतारमा थुप्रै हामीले विद्यार्थीहरू पठाउन सफल भयौँ। अहिले पछिल्लो समय साउदी अरेबियामा टुरिज्मको डेभलपमेन्टको लागि धेरै ठूलो लगानी भएको छ, 150 भन्दा बढी फाइभ स्टार होटल आएको छ, 20-30 वटा भन्दा बढी फाइन डाइनिङ रेस्टुरेन्ट आएको छ, 100 क्याफे र बारहरू खोलिएको छ। त्यसमा हामी कहाँ तालिम गरेका विद्यार्थीहरूलाई अहिले हामीले साउदी अरेबियामा 1-1.5 लाख रुपियाँ कहीं कुनै प्रपर्टीले 1,85,000 तलब दिएको छ र हामीले चाहिँ अहिले बढी आकर्षण अझै साउदी अरेबिया रहेको छ। त्यहाँ हामीले चाहिँ साउदीमा धेरै विद्यार्थीहरू पठाउन सफल भइरहेका छौँ। अहिले कुवेतमा पनि त्यत्तिकै ठूलो डिमान्ड रहेको छ, त्यहाँ पनि त्यसरी गरेका छौँ। अहिलेको यो जुन अमेरिका इरानको युद्धले चाहिँ अलिकति थोरै अलिक केही समय होल्डिङ हुने जस्तो देखिन्छ, तर प्रशस्त मिडल इस्टमा डिमान्ड छ। नेपालीहरू यहाँ कान्तिपुर ट्रेनिङ सेन्टरमा या कान्तिपुर होटल म्यानेजमेन्ट कलेजमा आएर 6 महिना 1 वर्षको कोर्स कम्प्लिट गरिसकेपछि 1-1.5 लाख रुपियाँ हामीले जब प्लेसमेन्ट ग्यारेन्टी गर्ने गरिरहेको अवस्था छ। एकदमै धेरै राम्रो सम्भावना, धेरै राम्रो मनकी आमदानी भर्खरको युवा पुस्ताहरूले गएर त्यो लेभलमा काम गर्नु, त्यति तलब पाउनु र त्यसको 5 वर्षपछि त्यो प्रपर्टीमा अनुभव बटुलिसकेपछि माथिल्लो लेभलमा जानेको संख्या पनि प्रशस्तै रहेको छ। म बीचमा हामीले एउटा अर्को कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजको अर्को शाखा अस्ट्रेलियाको सिडनीमा केलिभिलमा चलाइरहेको अवस्था छ। अहिले हामी न्युजिल्यान्डमा पनि लाँदैछौँ। हामीले त्यहाँ धेरै नयाँ ठूलो कुरो केही गरेका छैनौँ, कुकरीको कोर्स पढाइरहेछौँ। कुकरी कोर्स यति धेरै ठूलो डिमान्ड रहेछ कि म्याडम हेर्नुहोस्, अब डक्टर इन्जिनियर पढ्न गएकाहरूले पनि लास्टमा पिआरको लागि एकदम सजिलो भनेको चाहिँ आइटी सेक्टरमा आएर पनि पिआर हुन नदिने, त्यहाँनिर एउटा कोटा हुन्छ राज्यले दिने, अमेरिका, अस्ट्रेलिया, क्यानाडा जहाँसुकै होस् हामीलाई यति यति जनशक्ति भयो भने यो क्षेत्रमा पुग्यो भनिरहँदा आइटीमा लर्को लाएर एकचोटि कलेजमा भर्ना हुन्छन्, ती सबैले त्यहाँनिर पिआर पाउने सम्भावना हुँदैन र त्यहाँ पुगेका मान्छे नेपाल फर्केर आउने या अर्को हाम्रो जस्तै बङ्गलादेश यतातिर इन्डियादेखि गएका, फिलिपिन्सदेखि गएका मान्छेहरू पनि ब्याक टु आफ्नो देशमा आउनेको संख्या न्यून नै छ। तिनीहरूलाई त्यहाँनिरको पिआर चाहिएको छ। त्यति बेला चाहिँ पिआर सबभन्दा छिटो हुने मुभेबल जब भनेको होटल म्यानेजमेन्टकै हो। त्यसमा पछिल्लो गएर अझै तिनीहरू कुकरीमा जोडिनु परिरहेको अवस्था छ। त्यसले गर्दा यो कुकरीको कोर्स त अत्यन्त डिमान्ड बाहिर पनि त्यत्तिकै छ। यो मुभेबल जब भएको भएर र फेरि सबैभन्दा बढी धेरै संख्या चाहिने भनेकै सेफहरू, त्यसले गर्दा अस्ट्रेलियामा, न्युजिल्यान्डमा या कुनै पनि कन्ट्रीमा चाहिँ यो कोर्स चाहिँ अत्यन्त डिमान्डेड छ। इभन नेपालमा मात्रै नभएर, इन्डियामा मात्रै नभएर, त्यहाँ पनि त्यत्तिकै भएको भएर विद्यार्थीहरूको चाहन चाहिँ एकदमै राम्रो रहेको अवस्था देखिन्छ।
1: हजुर, भनेपछि जस्तै अहिले के कतिपय अवस्थामा हाम्रो देशमा केही सिपै नभई, शिक्षै नभई भनौँ न, साउदी, कतार, दुबई पुग्नुभयो धेरै दाजुभाइहरू, दिदीबहिनीहरू, जस्तै प्लस टू बिएचएम गरेर मात्रै जाने हो कि त्यो हाम्रो ट्रेनिङ सेन्टरबाट 3-6 महिने कोर्स गरेर जान पनि सक्नुहुन्छ?
0: हो, यो कुराहरू म्याडमले एकदमै सान्दर्भिक प्रश्न दिनुभएको छ, मैले यो सायद बुझाउन पनि सकेको छु कि छैन जस्तो लाग्छ। हामीले एउटा लेभलको कोर्स त हामीसँग एसएलसी फेल भएको विद्यार्थीहरूले पढ्न सक्छन्, त्यो चाहिँ हामी कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा पढाउन सक्छौँ। हामी 3 महिनाको कोर्सबाट सुरु गरिदिन्छौँ उहाँहरूलाई। एउटा लेभल प्लस टूमा फेल भएका बच्चाहरू या प्लस टूमा पास भएका बच्चाहरूको लागि हामीले कान्तिपुर होटल ट्रेनिङ सेन्टरलाई नै अर्को 6 महिनाको कोर्स दिएको छ, र अर्को प्लस टू पछि ब्याचलर पछि तर रोजगार पढ्न चाहिँ पढे तर तिनीहरू रोजगारीमा चाहिँ लाग्न सकेका छैनन् भन्दा अब हामीसँग आएर हाई स्किल लिनुहोस्, त्यो तपाईँसँग अलिक इङ्ग्लिस पनि राम्रो छ, इङ्ग्लिस राम्रो हुँदै गर्दाखेरि अलिकति म्याच्योर पनि भइसक्नु भएको छ, उमेर पनि पाएको हुँदै गएको अवस्था छ, अब तपाईँले हाई स्किल एउटा चाहिँ अश्लील कोर्स पढ्नुहोस् भनेर हामी कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजले, जस्तो कान्तिपुर होटल ट्रेनिङ सेन्टरले सिटिबिटीबाट सम्बन्धन लिएर पाठ्यक्रम चलाइरहेको छ भने कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजले अस्ट्रेलियाको अस्क्वा जस्तो नेपालको सिटिबिटी गभर्मेन्ट गर्यो भने जस्तै कान्ति अस्ट्रेलियाको अस्क्वा भने जुन नेपालको सिटिबिटी भने चाहिँ त्यहाँको गभर्मेन्ट बडीसँग समन्वयन गरेर कान्तिको टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजले यो कुकरीको कोर्स चलाइरहेको छ, होटल म्यानेजमेन्ट विषयमा उसले चला यो कोर्स चलाइरहेका छौँ हामीले। यही कोर्स पढ्छन् जसले प्लस टू पास गरेका हुन्छन् ती विद्यार्थी, या ब्याचलरमा यहाँ पढ्दै गर्दा बिचमा छोडेकाहरू, या ब्याचलर पास गरेका बच्चाहरू पनि प्लस टू के अरे कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजमा आएर पढ्न सक्छन्। अनि उनीहरूले त्यो कोर्स पढिसकेपछि उनीहरू नेपालमा हामीले जबमा भनेर खोज्दैन उनीहरूलाई, उनीहरूलाई सिधै दुबई, मालदिभ्स, बहराइन, साउदी अरेबियाका जुन फाइभ स्टार होटल छन् त्यहाँ चाहिँ हामीले अस्ट्रेलियन करिकुलम नेपालमा पढाएका छौँ, यो उनीहरूको यो कार्यक्रम यसरी यसरी पढेको छ, अस्ट्रेलियन गभर्मेन्टले स्किल एसेसमेन्ट गरेर त्यो सर्टिफिकेट पाएका छन् भनेर उहाँ देखाउँदा बित्तिकै, र यो प्लस टू गरेको बच्चाहरूको नेपालमा प्राय जसो आउने अहिलेको युवा पुरा पिँढीहरू इङ्ग्लिस मिडियममा आएका छन्, उनीहरूको इङ्ग्लिस लेभल पनि राम्रो छ, र यतातिरको अस्ट्रेलियन गभर्मेन्टले दिएको हरेक दुई दुई वर्षमा इन्डस्ट्रीलाई चाहिने पाठ्यक्रम के हो त्यो अनुसारको उनीहरूले पाठ्यक्रम नयाँ चेन्ज गरेर हामीलाई पठाइदिएको छ, जसले गर्दा इन्डस्ट्री मैत्री पाठ्यक्रम भएको भएर दुबई, मालदिभ्स, बहराइनका फाइभ स्टार होटलमा सजिलै जागिर पाउने सम्भावना भएको भएर नेपालबाट हामी पोखरा जस्तो काठमाडौँमा पनि यो प्रोग्राम छैन, हामी नेपालमा एउटा मात्रै वानले वान कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज पोखराबाट दुबई, मालदिभ्स, बहराइनका फाइभ स्टार होटलमा डाइरेक्ट जब प्लेसमेन्ट गर्न सम्भव भएका छन्। त्यस कारणले गर्दा पोखरामा हामी इटहरी, धनगढी, विराटनगर, काठमाडौँ, ललितपुर, भक्तपुरदेखि पोखरामा होस्टेलमा हाम्रै कलेजले होस्टेलको व्यवस्था गरेको छ, होस्टेलमा बसेर विद्यार्थी पढेका छन् र यिनीहरूले यहाँको यो कोर्स कम्प्लिट गरिसकेपछि एक डेढ लाखको जब 100% ग्यारेन्टी गर्ने गरी हामीले सञ्चालन गरिरहेका छौँ, यो विगत 12 वर्षदेखि सञ्चालित हुन्छ। भावी योजना हामीले हिजो जुन कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा पढे अनि अनुभव बटुल्दै गए अनि तिनीहरू त्यो क्षेत्रमा त पिएचडी सर भइसक्यो 12-15 वर्ष अनुभव हुनु भनेको उनीहरूले चाहिँ उनीहरूसँग इङ्ग्लिस छैन भन्दा पनि इङ्ग्लिस राम्रो भइसकेको अवस्था छ काम गर्दा गर्दै, अनि दुबई, मालदिभ्स, बहराइनमा काम गरिरहेका अवस्था छन्, ती विद्यार्थीहरूलाई हामीले चाहिँ अहिले अस्ट्रेलियामा वर्क परमिटमा भनेर लगिरहेको अवस्था छ, अनि अस्ट्रेलियामै हामीले चाहिँ होइन त्यहाँ पनि कुकरीको कोर्स आवश्यकता रहेछ भनेर हामीले चाहिँ अस्ट्रेलियामा सुरु गरिरहेको छौँ विगत 3 वर्षदेखि, अब हामी न्युजिल्यान्डमा पनि छिटोभन्दा छिटो यो कोर्स सञ्चालनमा गर्दै गरेका छौँ, र हाम्रो उद्देश्य भनेको चाहिँ नेपालमा स्किल दिने, त्यसपछि मिडल इस्टका फाइभ स्टार होटलमा रोजगार जाने, त्यसपछि वर्क परमिटमा जानेलाई अस्ट्रेलियासम्म पुर्याउने, यही नै रोटेसनमा हामीले चलाइरहेको अवस्था छ। हामी आशा गरौँ ती स्किल नेपालहरू नेपालमा भोलि राम्रा 5 तारे होटलहरू अझै बढ्दै जालान्, यहाँको टुरिज्म राम्रो होला, क्वालिटीको गेस्ट सरकारले भित्राउने अवस्था आयो भने ती मान्छे नेपालमा आएर काम गर्ने खालको अवस्था रहने खालको वातावरण बनोस् भन्ने अपेक्षा गर्ने हो। अब अहिले भने चाहिँ बेरोजगारी युवाहरूलाई कलेक्सन गर्ने, कान्तिपुरमा पढाउने, कान्तिपुर होटल म्यानेजमेन्ट कलेजमा पढाउने, विदेशमा जबमा पठाउने, त्यसपछि अब बाँकी चाहिँ उसले उतैतिर बस्ने या नेपाल फर्किने भन्ने कुरा यहाँको राज्यको पोलिसी पनि कस्तो होला त्यो अनुसार रहला। अहिले भने वैदेशिक रोजगारकै लागि जानेहरूको संख्या बढी छ, हामी त्यही क्षेत्रमा काम गरिरहेछौँ, स्किल मेन पावर रेडी गर्ने र विदेशमै रोजगारमा पठाउने अवस्था रहेको छ। फ्युचर प्लान पनि राज्यले केही पोलिसी ल्याए अर्को कुरा छ, नत्र यसैमा कन्टिन्यू गर्छ।
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: एउटा बेरोजगार युवाहरू हुनुहुन्छ अथवा यहाँ नेपालमै पढ्नुभयो, ब्याचलर गर्नुभयो, प्लस टू गर्नुभयो अथवा एससीमा फेल हुनुभएको छ भने पनि कान्तिपुर होटल ट्रेनिङ सेन्टर विगत 22 वर्षदेखि सञ्चालितमा छ, यो संस्थाले तपाईँलाई तालिम दिन्छ, तालिमपछि नेपालमै रोजगार दिन्छ र वैदेशिक रोजगार या स्वरोजगारीमा पनि ग्यारेन्टी गर्छ। हामी सधैँ वैदेशिक रोजगार गरिरहेका छैनौँ कि स्वरोजगारीमा लाग्नेहरूको लागि पनि हामी होटल, क्याफे, रेस्टुरेन्ट अनि होमस्टेहरू त्यस्तो सञ्चालनमा गाउँ गाउँमा सञ्चालन गर्न चाहने व्यक्ति समूह ट्रेकिङ रूटमा जाने थुप्रै समूहहरू हुनुहुन्छ जसले फुडको सेक्टरमा काम गर्नुभएको छ, टुरिज्मको सेक्टरमा काम गर्नुभएको छ भने पनि हामीले छोटो अवधिको तालिम अथवा त्यही संस्थामा गएर दिने तालिम, म्यानेजमेन्टका तालिम अनि होटल रेस्टुरेन्ट क्याफेहरू सेटअप गर्ने कुराहरूमा पनि कान्तिपुर होटल ट्रेनिङ सेन्टरले यहाँहरूलाई यो सेवा दिने छ भन्ने कुराको सूचना दिन चाहन्छु भने कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजमा यसी अहिले पास गरेका विद्यार्थीलाई 11-12 नयाँ भर्ना खुलेको छ। 11 हामी 52 सिट पढाउँछौँ, त्यसमा इन्ट्रान्स दिएर पास भएका विद्यार्थीलाई पढाउने गरिएको छ। प्लस टू पास गरिसकेपछि हामी त्यहीँबाट अस्ट्रेलियन डिप्लोमा कोर्स पनि पढाउने गर्छौँ। हामी डुअल सर्टिफिकेट प्रोग्राम पढाइरहेछौँ। अहिले हामी कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजले 11-12 सञ्चालन गरेकोमा अरू थुप्रै पोखरामा थुप्रै कलेजहरूले 11-12 सञ्चालन गरेको छ। त्यसमा चाहिँ 6 बजेबाट 10-10:30 पढाउने, त्यसपछि चाहिँ दिउँसो स्कुल चलाउने कलेजहरू धेरै हुनुहुन्छ। हामीले चाहिँ दिउँसोमा पनि त्यो विद्यार्थीलाई 10:30 थ्योरी विषय पढाइसकेपछि फेरि 10:30 हामी कहीँ लन्च खान्छन् र ती विद्यार्थी 2 बजीसम्म बसेर त्यहाँ प्र्याक्टिकल विषयमा रेगुलर गर्छन्, जसले गर्दा उनीहरूले 2 सर्टिफिकेट

0: डिप्लोमा इन कलिनरी आर्ट्स भन्ने जुन अस्ट्रेलियाबाट एफिलिएसन लिएको कोर्स छ त्यो कोर्स पढेर अनि यहीँबाट मिडल इस्टमा एकदेखि डेढ लाख रुपियाँ तलब ग्यारेन्टी गर्ने गरी कलेजले सञ्चालन गरेको छ। त्यसमा पनि एकचोटि आएर कलेज भिजिट गर्नको लागि अनुरोध गर्छु।
1: हजुर, अहिले फेरि सोध्न मन लाग्यो, जस्तो विद्यार्थीको उत्साह चाहिँ कतिको देख्नुहुन्छ जब आउँछन् होइन?
0: हजुर, बस्छु भन्ने नै हुँदैन। कान्तिपुर होटल ट्रेनिङमा आउनेलाई हामीले नेपाल र इन्डियामा रोजगार भनेका छौँ, त्यो केही समय होल्ड हुन्छन्। कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजमा आउने विद्यार्थीको पेमेन्ट पनि अलिकति राम्रै छ अस्ट्रेलियाको पाठ्यक्रम पढाउने भनिरहँदा, अनि उनीहरूलाई 8.5 लाख रुपियाँ लिएर हामीले 6 महिनाको कोर्स पढाइरहेछौँ, होस्टल त्यहीँ हुन्छ, इभन लास्टमा जब प्लेसमेन्ट ग्यारेन्टी भनेर त्यो प्लेन टिकट मेडिकल सबै खर्च कलेजले बेयर गरेको हुन्छ। त्यसले गर्दा नि जाने संख्या त आतुर उनीहरूलाई हुने नै भए, तर हामीलाई के सम्म हामीले कसरी काम गरेका छौँ भने दुबईको एमएच अल्साय कम्पनीले त्यहाँको 5-स्टार होटलले हामीलाई 20 जनाको चाहियो भनेपछि हामी यहाँ 20 जना मात्रै भर्ना लिन्छौँ, अनि हामी उताबाट अहिले चाहिँ त अब 12-14 वर्ष भइसक्यो यसरी काम गरेको, हामी कहाँ अहिले पनि 80-90 जनाको डिमान्ड आइसकेको छ तर हामीले दिन सकिरहेको अवस्था छैन। होइन, अब यस्तो छ कि त्यो 5-स्टार लेभलमा मान्छे चाहिनेलाई यहाँ पनि 5-स्टार लेभलकै विद्यार्थी खोज्नु पर्यो, त्यो कलेक्सनमा चाहिँ हामी अत्यन्त बढी ध्यान दिन्छौँ, तर उतातिर जब नपाउने भन्ने कुरा चाहिँ छैन, एकदम सजिलै जब पाइरहेको अवस्था छ, डिमान्ड पनि धेरै छ। तर हामीलाई कहाँनिर डर छ भने 5 तारे होटलले 1-1.5 लाख तलब दिन्छ भने अब हामी मान्छे पनि त्यही अनुसार दिनु पर्यो नि। अहिलेको जुन विद्यार्थीहरू अथवा अहिलेको बच्चाहरूको हुर्काइ छ काममा लाग्ने खालको चाहिँ छैन, जुन तपाईँ हामी म अहिले 50 वर्षको भएँ, मेरो म एसएलसी दिएर आएपछि कहिले गाउँ बजारमा गएर केही कुरा सिकेर म पनि केही कमाउने हुन्थे, मलाई एउटा काम पाए हुन्थ्यो, रोजगार पाए हुन्थ्यो भनेर गाउँबाट बजार झरेको अवस्था हो। मेरो पर्सनल कुरा गर्नुपर्दा र म काठमाडौँ चिरिया थिएँ, म चितवनबाट त्यसरी गएको थिएँ, तर अहिलेको बच्चाहरूलाई एससी दिएको छ, 11-12 पढेको छ, अहिले पनि बाबा मम्मीले खाना चम्चाले खुवाइदिनु पर्ने परिस्थिति, एउटा राम्रोसँग आइरन गर्न आउँदैन, मेरो फ्युचर करियर म कहाँ जाने भन्ने कुरा उसले त्यति प्लान गर्नै सक्दैन। त्यस्तो अवस्था चाहिँ अहिले नेपाली युवाहरूमा हामीले बच्चाहरू त्यसरी हुर्काइरहेछौँ अथवा मैले पनि त्यसरी हुर्काइरहेको छु, त्यो परिस्थिति चाहिँ हाम्रो नेपालमा एकदम डरलाग्दो अवस्था छ। लाइफ स्किल नै दिन सकिरहेको छैनौँ, सामान्यतया बिहान उठेर बेलुकासम्म मेरो बच्चा म आफूले के गर्ने भन्ने कुरो 12 क्लास पढ्ने बेलासम्म पनि आफ्नो आइरन गर्न आउँदैन, आफ्नो खाना पकाउन आउँदैन, आफूलाई मन लागेको चिज गर्न पनि उसले सक्दैन, त्यो सबै अर्काको गाइडलाइनमा गरिरहेको छ। त्यो खालको युवा पुस्ता छ, त्यसले गर्दा अबको पुस्तालाई काम गर्नेमा प्रेरित गर्ने, काममा लाग्ने, आफ्नो करियर बनाउने भन्ने कुरा, एक खालको बच्चा त ट्यालेन्टेड हुन्छ, ऊ आफै डक्टर इन्जिनियर आइटी क्षेत्रमा जान्छु यो गर्छु त्यो गर्छु भन्ने खालको त्यो बच्चादेखि नै त्यो खालको हुँदो रहेछ। त्यो 30% बच्चाहरूमा कुनै बोल्नु नै पर्दैन, अरू 70% बच्चाहरू चाहिँ एकदमै भयावह अवस्था छ, स्कुलिङ पनि त्यसरी भएको छ, स्कुलमा पनि त्यस्तो भएको छ, कोभिडपछि अहिले आएको बच्चाहरूमा चाहिँ त्यो खालको चाहिँ एकदमै अल्छीपन बच्चाहरूलाई यो मोबाइलले पनि बिगारेको होला, त्यो करियरमा फोकस गर्छु भन्ने खालको बच्चाहरू चाहिँ छैन। प्यारेन्ट्सले जबरजस्ती स्किल सिक्नुपर्छ भनेर ल्याउँछ, तर त्यो क्षेत्रमा इन्डस्ट्रीमा लाग्न चाहिँ 50-60% चाहिँ अब नसक्ने हो कि जस्तो अवस्था चाहिँ यो भयावह अवस्था चाहिँ छ।
1: एकदम यिनै यही विषयमा छलफल गर्नुपर्ने पनि छ कि अहिले विद्यार्थी बच्चालाई हामीले यति परनिर्भर बनाइरहेछौँ कि होइन, त्यही देखिएको त हो नि अहिले होइन, त्यो परनिर्भरताको पराकाष्ठ भनौँ न देखिँदै अझै यसको अझै प्रभाव त अझै पछि पाउँछौँ होला हामीले जस्तो लाग्छ। यहाँले भने जस्तै बरु हाम्रो जेनेरेसनमा एक खालको थियो कि त्यो बेलासम्म होइन, बुवा आमालाई पनि सहयोग गरिन्थ्यो, केही गर्न पाए हुन्थ्यो भन्ने खालको थियो नि त, अहिले चाहिँ त्यो हराउँदै गएको छ। यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद, रेडियो सफलताले मेरो केही कुराहरू राख्ने मौका पाएँ। कान्तिपुर होटल टेनिस सेन्टर, कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज, पर्यटन व्यवसायीहरूलाई नै सपोर्ट गर्नुपर्छ भनेर बेरोजगार युवाहरूलाई एकीकृत गर्दै रोजगार दिने उद्देश्यले सुरु गरिएको आज 20-22 वर्ष भएको अवस्था छ। मलाई यो भन्दा अगाडि पनि धेरै वर्ष अगाडि यो स्टेसनमा काम गर्ने अनि केही आफ्ना सफलताको भान्सा भन्ने कार्यक्रमै सुरु गर्ने मौका मिलेको थियो, आज धेरै समयपछि फेरि मलाई पनि यो ठाउँ दिनुभयो, यसको लागि पनि धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु।
1: धेरै धेरै धन्यवाद छ यो समयको लागि। कान्तिपुर होटल ट्रेनिङ सेन्टर तथा कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजका संस्थापक अध्यक्ष विजय पौडेल सरलाई, उहाँ आफैमा पनि एउटा सफलताको कथा हो, किनभने सङ्घर्षशील जीवन एउटा सानो ट्रेनिङ सेन्टरबाट सुरु गरेर

भन्दा अगाडि अघि पनि बताउनु भयो उहाँको आफ्नै जीवनी बारे हामी कुनै बेलामा चाहिँ प्रस्तुत गर्नेछौ, कसरी सुरुवात गर्नुभयो भन्ने तर्फको, किनभने त्यो एउटा जेनेरेसन थियो कि केही गर्छु भन्ने भुटुटी मनमा, र भनौँ न फ्यामिली ब्याकग्राउन्ड एकदम सम्पन्नशाली भएर लगर छोरा भनेर लगानी गरिदिएको अवस्था चाहिँ थिएन। आफैले सङ्घर्ष गर्दै यहाँसम्म आउनु भएको व्यक्तित्व हो, र भोलिका दिनमा त्यो एउटा कथा पनि हामी प्रस्तुत गर्नेछौँ भन्दै यो समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषय वस्तुमा नयाँ अतिथि लिएर आउने नै छौँ। त्यो तिन दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251।
2: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9852 67793, 97659 50960। दोस्तीटु मिट छ।
2: नमस्कार सेनसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन। के भन्छ यो रेडियाले?
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
11: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
12: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
13: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुस् न, भन्नुस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
6: मैले नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक, फोन नम्बर 0161-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: कोही छैनन्
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
2: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
3: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
2: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याब्बास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गाउँ को मिठो मौनीले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो गाठी कुरा आयो है।

0: तो के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170714
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9850628104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिङ्गल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिङ्गल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179
7: लौन नि दाइ बन्नमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो बन्नै सखा भने भयो
9: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौँ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौँ
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581,
0: 98161-15475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोच्दा हैरान भइसके।
3: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रीन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-06908।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।

0: को बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नंबर 9846066642 9860 41081। कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161544737, मोबाइल नम्बर 9856088744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 5 0 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
1: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
2: अनुरोध: गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले तेल लगाता गान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ। साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्ती टु मिट सप
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98 165 15 475।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
0: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
0: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: हेलो
3: क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334. खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615553050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गए त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460054635, 98464038353।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन हो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722551, 9845505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 9867-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
5: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँको अस्ति त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
9: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
11: हाम्रो वन, हाम्रो धन, डरलोबाट जोगाउन गरौ जतन। वनमा डरलो लगाउने कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 061544737, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के हेरिरहेको लाग्यो कि? अहो, कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
3: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू: शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा, मोबाइल नम्बर 98052120 50, 98251 27014।
5: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन, त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
6: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
6: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
5: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भयो किन निराश भएको
1: दाइ भाइ गर्छु नि त अस्ट्रेलियावालासँग बिहे गरेर टाप भएको छ त
0: ऊ चाहिँ टप गेयरमा फुल स्पिडमा कुद्ने ऊ चाहिँ मोबाइल फ्लाइट मोडमा राखेर
1: फ्लाइटमा उड्ने

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन।

अनलाइन अर्डरका लागि सम्पर्क 9705505508 9755055007 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: ए आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
8: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
9: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदियौ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157 9507325575।
4: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707736 9856320325 9806535480। साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफद मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्णा
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17

0: अर्थात साइकल स्वास्थ्य का लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौ। कसैले यसो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642 9860041। तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन मै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
4: तीन दिन भयो
3: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
4: केही हुन्न मुवा सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
3: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
4: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
5: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
3: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
6: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
8: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुंगा पोखराट कास्की। फोन नम्बर 061553071, 9807881234, 9750707123, व्हाट्सएप नम्बर 9811707123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: 都站。这个咋呢？
1: 有你有你，爸爸已经住的那爸爸。
0: 阿尼，哈密斯威个咋呢 ？Radio 是否大 ？X 的 3.4 MHz。

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथ

तेरी धड़कनों की तरकशी, मेरी धड़कनों में बजती है।

0: 对不对？这个渣男
1: 有你有你，爸爸已经住的了爸爸
0: 啊，你还没说一个渣男 Radio 是否吧 X3.2 渣男 Megahertz

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा